0: वेलकम बैक ब्यूटीफुल ट्रैक मलकू। हाँ जी जी हाँ जी, मलकू का ट्रैक आपने सुना और उम्मीद करता हूँ कि आपको पसंद आया होगा। इंसानी जिस्म में जो दिल है, इंसान के मरने के बाद कितनी देर तक काबिले इस्तेमाल होता है, ये मतलब जिंदा रहता है, दिल जिंदा रहता है। जाहिर है दिल भी मर जाता है, हर जिस्म का ऑर्गन जो है वो काम करना छोड़ देता है, मगर इंसान के मरने के बाद जिस्म के बहुत सारे ऑर्गन्स ऐसे हैं जो कि चल रहे होते हैं, जैसा कि मैंने आपको बताया भी था, जिनमें किडनी के बारे में मैंने आपको बताया था कि तकरीबन 26 घंटे तक जिंदा रहती है, लीवर जो है वो तकरीबन 15 घंटे तक, लंग्स जो हैं वो तकरीबन 8 घंटे तक, दिमाग के बारे में भी चले आपको बता देता हूं, इंसानी जहन जो है, दिमाग जो काम कर रहा होता है, वो भी तकरीबन 20 मिनट तक काम कर रहा होता है फुल टाइम। उसको पता चल रहा होता है कि भाई कौन घूम रहा है कौन नहीं घूम रहा। हम समझते हैं मर गया भाई, ये तो लाश रखी हुई है, इनको क्या पता। लोग परेशान होते हैं, रो रहे होते हैं, दुआएं दे रहे होते हैं, मगर वो सब सुन रहा होता है। जाएंगे एक छोटी सी ब्रेक की जाने पर।
1: It's 2:15 PM. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: महिराना देखभाल में फितरत परवान चढ़ती है। शॉबे सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें। डॉक्टर हमीद जनरल होमियो और शॉबे जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम।
3: लंच टाइम अपनी कलीग्स के साथ बिल स्प्लिट करना, ये है असल आजादी। आपके लिए असल आजादी क्या है? डाउनलोड द जस्ट कैश ऐप नाउ।
1: This program is brought to you by
4: Step School Se Foundation Ho Strong. Call now at 03111117837.
5: Abhi Raja Ustad aa jayega, fir mujhe kamre mein le jaakar galat tarike se haath lagayega aur kisi ko batane se bhi mana karega.
6: Hamare maashre mein jinsi badsalooki ke waqiat sirf ladkiyon ke saath hi nahi hote, balki ladke bhi iska shikar hote hain. Ladke aur ladkiyon dono ki hifazat ka khayal rakhein, dono ko samjhayein, chahe apna ho ya paraya. अगर कोई इनकी मर्जी के खिलाफ इन्हें छुए तो आपको फौरन बताएं। जिनसी बदसलूकी के बचाव के लिए बच्चों में अपनी हिफाजत करने की समझ बूझ पैदा करें। पाकिस्तान का आईन और कानून हर बच्चे को जिस्मानी और नफसियाती हक फराहम करता है। तहफ्फुज़ हर बच्चे का हक है, आए इसे यकीनी बनाएं। मजीद मालूमात और मशवरे के लिए हेल्पलाइन 1099 पर कॉल करें। वजारत इंसानी हुकूक, हुकूमत पाकिस्तान।
7: मुफाद आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
8: कभी सोचा है कि अब जंग की सूरत क्या है? अब जंग मैदान जंग में नहीं, हमारे जहनों में लड़ी जा रही है। अब दुश्मन की गोलियां बारूद नहीं, मालूमात हैं, और निशाना हम सब। रियासत मुखालिफ ताकतें हमारे घरों के दरवाजे तक पहुंच चुकी हैं। टेक्नोलॉजी और इंटरनेट के पर्दे में दुश्मन छुपा बैठा है। वो ढूंढता है कमजोर लम्हे, बेरोजगार नौजवान, जरूरतमंद खानदान, फिर उनके सामने बिछाता है ख्वाब, बड़ी नौकरी, तेज दौलत, बैरून मुल्क सफर, और फिर कभी रिपोर्टर की सूरत में, कभी एनजीओ वर्कर या फ्रीलांसर बनकर उनसे वो रास निकलवाता है जो दुश्मन का रास्ता खो देते हैं, जिनसे बदमनी, खौफ और फसाद हमारी गली कूचों तक उतर आते हैं, हमें अपनी ही मट्टी के खिलाफ खड़ा कर देता है। जो आपसे मालूमात लेता है वो आपकी जात तक पहुंचता है, आपकी तस्वीरें, पहचान, फोन, सब कुछ खतरे में डाल देता है। तो याद रखिए, किसी अजनबी को अपनी कोई हसास बात ना दीजिए। कोई मशकूक चीज, कॉल या पेशकश हो, फौरन रिपोर्ट कीजिए। हसास मकामात बस अपने इदारे तक रखिए, क्योंकि हर लफ्ज, हर क्लिक, हर तस्वीर या तो हिफाजत है या खतरा। फैसला आपके हाथ में है।
7: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
6: گلی محلوں میں صفائی کا خاص خیال رکھیں، کہیں پر پانی کھڑا نہ ہونے دیں، ڈینگی جان لیوا مرض ہے، علاج سے بہتر احتیاط ہے۔ دس پبلک سروس میسج از براٹ ٹو یو بائی ایف ایم 100
9: facebook.com/fm247365 fm247365
0: ویلکم بیک کہیں گے سنوں آپ سب کو۔ جناب میں بتا رہا تھا دماغ کتنا چل رہا ہوتا ہے، تو لہٰذا کبھی بھی کوئی رشتہ دار خدا نہ خواستہ اس دنیا سے چلا جائے تو بس اس کے آس پاس گھومتے ہوئے اس کی برائی نہیں کی، سن رہا ہوگا وہ۔ اچھا جی، اور جناب یہ پوچھا ہے کہ دل کتنی دیر تک جو ہے وہ زندہ رہتا ہے انسان کے مرنے کے بعد۔ آئی لو یو ندیم بھائی، ایک سے لے کر دس تک جب آپ رشتوں کے حوالے سے معلومات بتاتے ہیں تو میرا دل گارڈن گارڈن ہو جاتا ہے۔ ایس ایم ایس شاہ، شکریہ جناب، شکریہ۔ رشتے یار، رشتے بڑے زبردست ہوتے ہیں۔ اب خونی رشتے جو ہوتے ہیں نا، یہ بڑے مزیدار قسم کے ہوتے ہیں۔ سگے یار ایک ہی ماں باپ کی اولاد، مگر ایک دوسرے سے بس ایسے جیسے کہ ایک بارڈر ادھر اور ایک بارڈر ادھر ہے، اس طرح بھی چل رہا ہوتا ہے۔ اور کہیں کہیں ایسا ہے کہ محبت اتنی اور پیار اتنا کہ بس مثالیں دیتے ہیں لوگ۔ بس آپ کو ایک بات بتاؤں، سنجو کے جو شروع کے جو میسجز تھے اس کے حوالے سے، اب آپ نے ایس ایم ایس شاہ بات کی ہے تو اس پر تھوڑی سی چرچا کر رہا ہوں کہ دروازے میں کنڈی دونوں طرف لگی ہوتی ہے، یہ ایک بات انہوں نے کہی تھی۔ اور یہ مثال اس وقت دی جاتی ہے کہ اگر آپ جو ہیں اپنے آپ کو بہت فن خان سمجھ رہے ہیں نا، تو کنڈی ادھر بھی لگی ہوئی ہے، نکل لے سائڈ سے، پتلی گلی سے۔ اس کا مطلب ویسے تو یہ ہے، لیکن اگر اس کو دوسرے مطلب سے لیا جائے تو یہ ہے کہ بھائی آپ اگر دروازہ کھولنے کی بھرپور کوشش کر رہے ہیں اور سامنے والا بار بار وہ دروازے کو بند کر رہا ہے، تو تب اپنی جانب سے کنڈی لگا لینی چاہیے۔ یعنی کہ رشتے دار، رشتے جو ہیں ہمارے، ہمارے تعلقات جو ہیں، چاہے وہ خونی رشتے سے ہوں، دوست احباب ہوں، محبت ہو، کوئی بھی ہو، تو بار بار اگر سامنے والا جو ہے وہ آپ کی دل آزاری کر رہا ہے، آپ اس کے باوجود اس کو درگزر کر رہے ہیں اور آگے بڑھ رہے ہیں، درگزر کر رہے ہیں آگے بڑھ رہے ہیں، لیکن اس میں پھر کمی واقع نہیں ہوتی، وہ ختم نہیں ہوتے، تو پھر آپ بھی مطلب درگزر کرنا شروع کر دیں۔ درگزر کس طرح کی؟ کہ خاموشی اختیار کر لیں، راستہ تبدیل کر لیں، راستہ دکھا دیں اس کو کہ بھائی اس طرف چلے جائیں، سمجھ رہے ہیں نا؟ تو یہ چیز زندگی میں ہم لاتے بڑی مشکل سے ہیں، بڑی مشکل سے۔ یہ بڑا ہے عجیب سا معاملہ۔ خیر جی، سلسلہ کار اسی طرح چلتے رہیں گے۔ میسیجز آپ کے آ رہے ہیں کہ چائے اسپیس، آپ کا نام، آپ کا میسج، اس کو سینڈ کر رہے ہیں آپ 3636 پر۔ سمی کیا کہہ رہا ہے؟ ہائے ہاں، تو سمی کی شادی، اس پر تو خیر گانا بھی ہم نے چلایا تھا ماشاء اللہ سے۔ سمی میں ڈیٹ اناؤنس نہیں کر رہا، اللہ تعالیٰ نظر بد سے بچا کر رکھے، یعنی کہ سمجھ رہے ہیں نا، بس جب بالکل قریب ہوگی اور آپ کا کارڈ آئے گا وہ پڑھ کر میں سب کو سناؤں گا۔ سمجھے نا، سمجھے۔ اچھا جی، آپ نے کیا کھایا ہے ناشتے میں ندیم بھائی؟ ایک گلاس پانی۔ شو کا ٹیمپو سلو نہیں کرنا ندیم بھائی۔ ارے اچھا بھائی، فل ٹائم ہلے گلے کے موڈ میں، ظاہر ہے شادی ہونے والی ایک بندے کی یاد۔ اور ہماری پیاری سی بہنا فریدہ بوران الدین آ گئی ہیں، کہیے سلام بھیا، میں بھی آ گئی آئتا۔ یہ تو میری بہنا جو ہے نا، یہ عروسا کا ڈائلاگ ہے، یہ آپ نہیں بولا کریں۔ بھیا میرے دل مرنے کے بعد خوفناک ہورے کو، ہوروں کو دکھاؤں گی تو اسی وقت میرا دل ٹائیں ٹائیں فش ہو جائے گا۔ زرین میری بہنا کہہ رہی ہے سانگ کے لیے تھینکس، سنجو سے بھی میری بات نہیں ہوئی، ہو پا رہی۔ ارے میری بہن، تھینکس وینکس نہ کرا کریں. آپ کی فرمائش ہے, میری بھرپور کوشش ہوتی ہے پوری ہو جائے. اچھا ہاں, کچھ ذہن سے نکل جائے یا وقت آگے نکل جائے تو آپ کی فرمائش پوری نہ ہو تو وہ الگ بات ہے. یہ الگ بات ہے ساقی کے مجھے ہوش نہیں. گانے تو بہت سارے ہیں. اب سمی نے کہہ دیا ہے کہ ندیم بھائی ٹیمپو سلو نہیں کرنے کا. چلے پھر اپنی پسند کا ایک گانا آپ لوگوں کو سناتا ہوں اور امید کرتا ہوں کہ پسند آئے گا. مجھے بڑا پسند ہے. سلو ٹیمپو والا نہیں ہے, مطلب نارمل ٹیمپو ہے. ایلو پھڑو.